0: नंबर वन रेडियो स्टेशन FM 92.6 यूसीपी की दुनिया, यूसीपी की दुनिया।
1: Sufi sings who? That which is, that which was, that which will be.
2: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود بگرداند زمین را این رادیو FM 92.6 است بشنوید جهان UCP
3: ایک نیا انداز ایک نئی
4: سوچ
3: एक नई पहचान
4: एक नई लगन
3: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान
4: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिबे इल्म के किरदार से
3: और जहां बातें हो मुस्तकबिल की मालूमात की और बहस व तकरार हो आने वाले वक्त की
4: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में यूसीपी नंबर वन
3: जब मिलती है लगन
4: मेहनत
3: कामयाबी और खुलूस
4: तो बनती है
3: यूसीपी की दुनिया
4: आप सुन रहे हैं FM 92.6
3: सुनते रहिए
0: اسلام علیکم سامعین میں ہوں آپ کی ہوسٹ آمنہ محمود مخاطب ہوں آپ سے FM 92.6 UCP کی دنیا سے آج ہم ایک اہم اور دور حاضر کے متعلق دلچسپ موضوع پر گفتگو کرنے جا رہے ہیں ڈیجیٹل ٹرانسفارمیشن یعنی ڈیجیٹل تبدیلی یہ صرف ایک ٹیکنالوجی کا ٹرینڈ نہیں بلکہ ایک ایسی ڈیجیٹل انقلابی تبدیلی ہے جو تمام انڈسٹریز بزنسز اور حتیٰ کہ روزمرہ زندگی کو بھی متاثر کر رہی ہے کلاؤڈ کمپیوٹنگ، آٹومیشن، ریموٹ ورکنگ، ای کامرس اور ڈیجیٹل پیمنٹ جیسے ٹولز نے ہر فیلڈ کو نئے طور طریقوں سے چلانا شروع کر دیا ہے لیکن ان تبدیلیوں کے ساتھ ساتھ چیلنجز بھی ہیں جیسے سائبر سیکیورٹی تھریٹس، ڈیجیٹل سکلز کی کمی اور تیزی سے بدلتی ہوئی ٹیکنالوجی کے ساتھ اڈیپٹ کرنے کا پریشر آج کے اس شو میں ہم سمجھنے کی کوشش کریں گے کہ ڈیجیٹل ٹرانسفارمیشن اصل میں ہے کیا اس کا امپیکٹ انڈسٹریز پہ کس طرح ہو رہا ہے اور عام افراد کو اس نئے ڈیجیٹل دور میں کیسے ریلیونٹ رہنا چاہیے ہمارے ساتھ اس اہم گفتگو کے لیے موجود ہیں سر عمر رانا جو اس موضوع پہ روشنی ڈالیں گے آئیے ڈیجیٹل تبدیلی کے مختلف پہلوؤں کو سمجھنے کا آغاز کرتے ہیں السلام علیکم سر
5: جی وعلیکم السلام
0: کیسے ہیں سر آپ
5: الحمدللہ اللہ کا
0: سر وقت ضائع کیے بغیر ہم بڑھتے ہیں اپنے سوالات کی طرف
5: جی
0: سر ہمارے سننے والوں کو بتائیے گا کہ ڈیجیٹل ٹرانسفارمیشن اصل میں ہے کیا کیا یہ صرف نئے سافٹ ویئرز اور ایپ کا استعمال ہے یا اس میں کچھ اور بھی شامل ہوتا ہے
5: ڈیجیٹل ٹرانسفارمیشن صرف نئے سافٹ ویئرز اور ٹول کا استعمال نہیں ہے بلکہ ایک پورا مائنڈ سیٹ اور اسٹریٹجی ہے جو بزنسز اور سسٹمز کو ماڈرن ٹیکنالوجیز کے ذریعے ایوالو کرتا ہے اس میں پروسیسز کسٹمرز ایکسپیرینسز اور کمپنی کلچر سب کچھ ڈیجیٹلی ریفائنڈ ہو جاتا ہے اس میں پروسیسز کسٹمر ایکسپیرینس اور کمپنی کلچر سب کچھ ڈیجیٹلی ریڈیفائن کیا جاتا ہے اب اس میں دو کلچر کی اگر بات کریں ایک اکیڈیمکس کی بات کر لیتے ہیں اور کسی بزنس کی بات کر لیتے ہیں تو اکیڈیمکس میں کیا ہے لرننگ مینجمنٹ سسٹم آ گئے ہیں جس کے اوپر یونیورسٹیز شفٹ ہو رہی ہیں ریسنٹلی ایک ورک شاپ بھی میں نے اٹینڈ کی ہے لمز میں تو ایل ایم ایس پہ انہوں نے پورا کا پورا اپنا جو کورس ہے وہ ڈیزائن کیا ہوا ہے تو اس پر ہم نے لرننگ کی ہے اور اس پہ پراپر انہوں نے ورکنگ کی ہے اور وہ ڈیولپ کیا ہوا ہے وہ پورے کا پورا سافٹ ویئر سیم اگر کسی بزنس کی بات کریں تو بزنس کے اندر بھی ڈیفینیٹلی کوئی نہ کوئی ویب سائٹ اس کی یوز ہو رہی ہے اور اس کے بیک اینڈ پہ سوشل میڈیا پیجز اور وہ ساری پروموشنز مارکیٹنگ ایچ اینڈ ایوری تھنگ اسی طرح سے مینیج ہو رہی ہے
0: سر آج کے دور میں ڈیجیٹل ٹرانسفارمیشن اتنی ضروری کیوں سمجھی جاتی ہے خاص طور پہ COVID-19 کے بعد
5: جی COVID-19 نے ایک بڑا بریک تھرو دیا ہے ریگارڈنگ دی آئی ٹی انڈسٹری جبکہ اس سے پہلے بالکل ریولیوشن نہیں تھا کافی لوگ اس کے بارے میں جانتے نہیں تھے
0: ایسا ہی ہے سر
5: اب یہ ہوا ہے کہ وہ انڈسٹریز بھی جن کو آئیڈیا نہیں تھا آئی ٹی کا یا ٹیک کا تو وہ لوگ بھی اس کے اوپر ٹرانسفارم ہو گئے ہیں کافی اسکولز نے زوم کے اوپر کلاسز کرنا شروع کر دی یونیورسٹیز کے اندر ہوتا رہا ہے اسی طرح جو ای کامرس کا بوم آیا ہے وہ بھی ہم اگر دیکھیں پاکستان میں بھی وہ اس ریولیوشن کے بعد آیا
0: جی ایسے ہی ہے सर, हर कोई भी जब नई चीज़ आती है, कोई टेक्नोलॉजी आती है, तो उसके बारे में बहुत सी खुशफहमियाँ और गलत फहमियाँ पाई जाती हैं। अगर हम बात करें डिजिटल ट्रांसफॉर्मेशन की, तो इसके हवाले से सबसे बड़ी गलत फहमी लोगों में क्या पाई जाती है?
5: सबसे बड़ी चीज़ ये है कि एक पॉइंट है जिसमें हम कहते हैं कि जी अगर आपने डिजिटल ट्रांसफॉर्म होना है, अपने बिज़नेस को ट्रांसफॉर्म करना है, तो उसके लिए वेबसाइट बना ली जाए। तो वेबसाइट इज़ नॉट दी की पार्ट, इसके अलावा भी बाकी डिपार्टमेंट्स हैं, बाकी चीज़ें हैं जिसको आपको फुलफिल करना होगा। जैसे अगर हम किसी बिज़नेस की बात करें तो उसकी वेबसाइट क्रिएशन से लेकर उसकी मार्केटिंग, उसके लिए सोशल मीडिया पेजेस और उसके अलावा उसकी जो प्रमोशन है, स्ट्रेटजीज, वो सारी चीज़ें आपको बनानी पड़ेंगी। इवन उसके जितने डिपार्टमेंट्स हैं, हर डिपार्टमेंट के अंदर आपको काम करना पड़ेगा, पूरी की पूरी टीम डेवलप करनी पड़ेगी, और तब जाके ये ट्रांसफॉर्मेशन पॉसिबल है। ऐसा नहीं है कि आप सिर्फ एक वेबसाइट बना दें और उससे आपको लीड्स आना शुरू हो जाएं या ऑर्डर्स आना शुरू हो जाएं।
0: सर, अगर हम बात करते हैं डिजिटल ट्रांसफॉर्मेशन की, तो कौन सी ऐसी इंडस्ट्रीज़ हैं जो इसके आने के बाद सबसे ज़्यादा मुतासर हो रही हैं?
5: सबसे ज़्यादा जो रेवोल्यूशन आया है वो ई कॉमर्स इंडस्ट्री में आया है। ई कॉमर्स में बेसिक जो रेवोल्यूशन पाकिस्तान में और ये इंडिया जो हमारा ये 7 मुल्क है, इसके अंदर जो रेवोल्यूशन आया है वो बहुत ही ज़्यादा रैपिड चेंज आए हैं इसके अंदर। और वो इस तरह से कि जितने भी लोग थे वो घरों में कैद हो गए, और उसके बाद फिर उन्होंने जो जितनी भी शॉपिंग की है वो ओवर द इंटरनेट की है।
0: जी सर।
5: और उसके अंदर हमारे पास डिफरेंट ऐप्स हैं जो उस दौरान बहुत ज़्यादा मकबूल हुई हैं, हालांकि वो पहले एग्जिस्ट करती थी। और इवन जितने भी ब्रांड्स हैं उन्होंने भी अपनी अपनी सोशल मीडिया कैंपेन्स और उसको डिजिटली ट्रांसफॉर्म किया, अपने यूज़र्स को समझा, अपने कस्टमर्स को समझा के वो किस तरह से और मज़ीद अट्रैक्टिव उनके कस्टमर हो सकते हैं, वो स्ट्रेटजी पे काम किया। तो COVID-19 के बाद ही ये सारी चीज़ें पॉसिबल हुई हैं।
0: सर, अब तो हम सब लोग इतने यूज्ड टू हो गए हैं कि ऑनलाइन बैठ के शॉपिंग कर लेते हैं, आने जाने का मसला ख़त्म हो गया, कन्वेंस इश्यूज, ट्रैफिक इश्यूज, ये सारे मसले ओवरकम कर दिए हैं ऑनलाइन शॉपिंग ने।
5: जी
0: सामीन, वक्त हुआ चाहता है एक छोटी सी म्यूजिकल ब्रेक का। हमारे साथ रहिएगा, सुनते रहें FM 92.6 UCP की दुनिया।